baby a timen ka biara emwa e ba wo nchan onyame de mwa e brew tie mi biara e di sin to atos e me ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye yifru so ye